0: ओके जी तासुम काल का वाला शेप 0315 94 72 30 दो बांधे गुरु चे काल पली के बानी मास रसूख दिया और कम से ने दिया अस्सलाम वालेकुम
1: वालेकुम सलाम भाई
0: सिंगे जमा खोर खई ठीक ठाक सुख खबर कभी दे कम से ना शुक्र अल्हम्दुलिल्लाह तख्त नुसरतीन खबर के हाँ सिंगे खोर खई ठीक ठाक ही الحمدللہ زہم خیمہ امید لرم تب ہم خی دار اتو ہے جکم یو پروڈکٹ برا تم خطاب پروت وی د اشما بے
1: زنت
0: اشما ایکو اسڈ برا تب پروت وی ز ٹھیک دا پروگرام اور ہاں کا ایکو اسڈ وین بس بیا ہوتا تو پتہ چ پروڈکٹ بکم زین اخلی
1: بے دا خبرن سوال ہے کہ مشتا غینا میں بنا گتا لو ماشاء اللہ لگی بے شرح اقرار بے شرح نسل سے لو کار خطاب نہ مہر رو رو نسرو رو
0: ہاں بس ما خود درته ویلی گوره چې زمون کم یو دکاندار له هم ورځي تاسو ته پروډکټ ملاویږي غستاز خو غدا کې بیا اصرار دکان ته ورځي که کاری نور خطاب دکان ته ورځي هر یو سره زمون پروډکټ ملاویږي هر یو به تر در کوي نه وای سره
1: کتاب کړو سره من نظر وی ايش ما سره ما یار وړا وانه سره سره
0: بس الله دې

0: हाय हेलो सलाम भाई वालेकुम अस्सलाम एंड वेलकम टू द शो खातिर भाई हाउ आर यू आई एम रिफाइन आई एम रिफाइन आई एम वेरी लेसन आई एम वेरी मच जबरदस्त खैर इट इज मी सीमा खटक ओ सीमा पखे पखे पखे पखे सीमा गेट सेंगे शे बरोबर है खैर हाय बाय कैसे हो तुम प्लीज प्लीज प्लीज प्लीज प्लीज प्लीज مرولی جنائی خبگانی جنائی پریشان جنائی ولی خبگی گیر خیر السلام علیکم جی السلام علیکم السلام علیکم
1: برائے مہربانی
0: السلام علیکم جی ہائے

ਹਜੇ ਸਹੀ ਕਾਲ ਪ੍ਰੋਗਰਾਮ ਕੇ ਸ਼ਾਮਿਲ ਵੀ ਕਾਲ ਪਰ 09272912912921 ਔਰ ਦੇਣਾ ਇਲਾਵਾ ਮੈਸੇਜ ਪਰ 85431 ਹੋ ਬਿਲਕੁਲ ਦਰਅਸਲ ਮੈਸੇਜ ਸ਼ਾਮਿਲ ਹੋ ਗਿਆ ਨਾ ਬਾਅਦ ਕਾਲ ਸ਼ਾਮਿਲ ਵੀ ਕਾਲ ਤਰਫ ਤਵੇਰ ਸੀ अच्छा जी मैसेज कर दे लिटिल मिश फ्रॉम चुकारा मामो आई एम वेरी हैप्पी कि आप आ गए मैं एवरी टाइम शो सुनती हूँ बट एसएमएस कभी कभी करती हूँ अच्छा जी ढेर मनाना थैंक यू सो मच लिटिल मिश ढेर मनाना चाहिए प्रोग्राम से मैसेज हो लो या खजर सही आओ हर टाइम तो से शो और भाई का ना डकोर के दामी तो पारा बस आला रोटाई दाम बस रुकते यार अभी رشتہ تو خلی کلی گنا چی لیٹل میشا بیا خو مطلب سویل اینش پکیسا کہ تو سے مطلب عمر بکامی روٹھا یا سالن بنا شی تیرا والای خج دیرہ مننا برگام شی دے میسیج وکر دیرہ دیرہ مننا آو دین ایلوا گریٹ ملکا میسیج وکر اچھا چی سب بیٹھیر لازم ہی دو ماشاءاللہ ماشاءاللہ ڈیر سب بردہ سب بیٹھیر خج ڈیر مننا